0: کے دوران سرحدی حفاظتی فورس بی ایس ایف کے رول کی آج یہ کہتے ہوئے ستائش کی ہے کہ فورس نے نہ صرف مضبوطی کے ساتھ سرحد کی حفاظت کی ہے بلکہ سرحدی اضلاع میں رہنے والے لوگوں کے حوصلے بھی بلند کیے ہیں. انہوں نے سرحدی سلامتی کو مکمل طور پر محفوظ بنانے کی خاطر بی ایس ایف، فوج، انتظامیہ اور مستعد شہریوں پر مشتمل ایک 4 سطحی گرڈ قائم کرنے پر زور دیا. جناب شاہ آج راجستھان کے بیکانیر کے نزدیک بی ایس ایف کی سانچو پوسٹ پر پرہاری کانفرنس سے خطاب کر رہے تھے. انہوں نے کہا کہ اس 4 سطحی گرڈ سے سرحدی حصے میں درپیش خطرات سے پوری طاقت کے ساتھ نمٹا جا سکے گا. کواڈ کے وزرائے خارجہ کی میٹنگ کے مشترکہ بیان میں کہا گیا ہے کہ کواڈ ممالک نے مغربی ایشیا کی صورتحال پر تبادلہ خیال کیا اور خطے میں دیر پا امن قائم کرنے کے سلسلے میں جاری سفارتی کوششوں کی حمایت کرنے کا اعادہ کیا. کواڈ ممالک نے آبنائے ہرمز اور بحر احمر کے راستے جہاز رانی کے حقوق، آزادی، سلامتی اور عالمی تجارت کے بلا رکاوٹ جاری رہنے کے تعلق سے بین الاقوامی قوانین کی پابندی کی اہمیت کو دہرایا، جس کی عکاسی اقوام متحدہ کے سمندر کے قانون سے متعلق کنونشن میں ہوتی ہے. میٹنگ کے اختتام کے بعد پریس کانفرنس سے خطاب کرتے ہوئے وزارت خارجہ میں ایڈیشنل سیکرٹری کے ناگراج نائیڈو نے کہا کہ میٹنگ میں آزاد اور کھلے بھارت بحر الکاہل کے سلسلے میں کواڈ کے عہد کو دہرایا گیا ہے. آج کواڈ ممالک نے بھارت بحر الکاہل بحری نگرانی کے سلسلے میں اشتراک کا بھی آغاز کیا، جس کا مقصد بحری سلامتی کے سلسلے میں اشتراک کو مستحکم کرنا ہے. جناب نائیڈو نے کہا کہ وزرائے خارجہ نے سرحد پار دہشت گردی سمیت ہر طرح کی دہشت گردی کی سخت مذمت کی. انہوں نے کہا کہ مشترکہ بیان میں پہلگام میں دہشت گردانہ حملے کی مذمت کی گئی ہے. صدر جمہوریہ دروپدی مرمو 3 روزہ دورے پر آج سکیم پہنچی ہیں. انہوں نے تیبتلوگی کے اورکیڈریم اور نامگیال ادارے کا دورہ کیا. گورنر اوم پرکاش ماتھر، وزیر اعلیٰ پریم سنگھ تمانگ اور دیگر سرکردہ شخصیات نے صدر جمہوریہ کا خیر مقدم کیا. کل صدر جمہوریہ ناتھولا پاس جائیں گی اور سکیم یونیورسٹی کے جلسے تقسیم اسناد میں بھی شرکت کریں گی. یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں. حکومت نے پیاز کی کم از کم یقینی خریداری کی قیمت ایم اے پی پی کو 1,270 روپے فی کوئنٹل سے بڑھا کر 1,580 روپے فی کوئنٹل کر دیا ہے. نظر ثانی شدہ ایم اے پی پی ریاستی سرکاروں کی درخواست پر کی گئی ہے. اس کا اطلاق آج سے ہوگا. اس سلسلے میں صارفین کے امور، خوراک اور عوامی نظام تقسیم کے وزیر پرہلاد جوشی نے آج نئی دلی میں صارفین کے امور کے محکمے اور بھارت کی قومی زرعی کوآپریٹو مارکیٹنگ فیڈریشن لمیٹڈ نیفیڈ اور بھارت کی قومی کوآپریٹو صارفین کی فیڈریشن این سی سی ایف کے حکام کے ساتھ ایک میٹنگ کی. سوشل میڈیا کی ایک پوسٹ میں جناب جوشی نے کہا کہ یہ میٹنگ معیاری پیاز کے ذخیروں کی مؤثر خریداری کی راہ ہموار کرنے اور کسانوں کو بہتر آمدنی حاصل کرنے کو یقینی بنانے کے لیے کی گئی تھی. شاہراہوں اور نقل و حمل کے وزیر نتن گڈکری نے میڈیا اور سوشل میڈیا پلیٹ فارمز کے ذریعے حاصل شدہ رپورٹوں پر مبنی قومی شاہراہوں کے پروجیکٹوں کے معیار اور دیکھ ریکھ کی پیش رفت کا جائزہ لیا، جس میں پنجاب میں 4,000 کلومیٹر سے زیادہ اور دلی اور ہریانہ میں 3,000 کلومیٹر سے زیادہ شاہراہوں کا احاطہ کیا گیا ہے. نئی دلی میں ایک جائزہ میٹنگ کی صدارت کرتے ہوئے جناب گڈکری نے ہائی وے پروجیکٹوں کے زمینی حکام زمینی کام کاج کو تیز کرنے کی ضرورت اور کام کو وقت پر مکمل کرنے کو یقینی بنانے پر زور دیا. وزیر موصوف نے تمام پروجیکٹوں والے حصوں پر مانسون کی پیشگی تیاری کے اقدامات کرنے کے لیے بھی حکام کو ہدایت دی. نوجوانوں کی عمر اور کھیلوں کے محکمے کے وزیر منسوخ مانڈویا نے آج کہا ہے کہ 2036 تک کھیلوں کی میزبانی کی بھارت کی دعوے داری کو ذہن میں رکھتے ہوئے آئندہ اولمپکس کھیلوں میں یوگا آسن کو شامل کیے جانے پر زور دیا جائے گا. نئی دلی میں ایک پریس کانفرنس سے خطاب کرتے ہوئے جناب مانڈویا نے کہا کہ آئندہ ماہ کی 4 سے 8 تاریخ تک احمد آباد پہلی عالمی یوگا آسن چیمپئن شپ کی میزبانی کرے گا، جو ملک کے صحت کے سلسلے میں اس روایتی طریقہ کار کو کھیلوں کے عالمی ڈسپلین کے طور پر قائم کرنے کی جانب ایک اہم قدم ہوگا. وزیر موصوف نے کہا کہ یوگا آسن سے ملک کی سافٹ پاور کی عکاسی ہوتی ہے اور یہ دنیا بھر میں جسمانی تندرستی، ذہنی صحت اور صحت مند طرز زندگی کو فروغ دینے کے ایک اہم وسیلے کے طور پر ابھر رہا ہے.
1: 4 جون سے 8 جون تک فرسٹ ورلڈ یوگاسنا چیمپئن شپ کا آیوجن بھارت میں احمد آباد میں ہو رہا ہے. 75 से अधिक देश के 500 से अधिक एथलीट्स उसमें पार्टिसिपेशन करेंगे। अभी प्रारंभ भारत से कर रहे हैं और सारी दुनिया के अलग अलग कंट्री में उसको भविष्य में करा जाएगा। भारत में कॉमनवेल्थ का जब आयोजन करा जाएगा तब उसमें स्वदेशी स्पोर्ट्स के रूप में योगासना को भी स्थान दिया जाएगा।
0: उन्होंने कहा कि तकरीबन 75 मुल्कों ने योगा आसन चैंपियनशिप के लिए इंदराज कराया है और दुनिया भर से 5,000 से ज्यादा शुरका के हिस्से में हिस्सा लेने का इम्कान है। तकरीब के दौरान वजीर मौसूफ ने पहली आलमी योगा आसन चैंपियनशिप 2026 के लिए मास्कट, जर्सी और चैंपियनशिप फिल्म का भी आगाज किया। भारत समेत दुनिया भर के लाखों आजमीन हज अहम तरीन मनासिक हज की अदायगी के लिए आज सऊदी अरब के मैदान अरफात में जमा हुए। तमाम आजमीन हज सफेद अहराम बांधे हुए थे, जिन्होंने खुतबे हज की समाअत की और मस्जिद निबरा में एक साथ जुहर और असर की नमाज अदा की। अब तमाम हुज्जाज किराम मुजदलफा के लिए रवाना होंगे और एक साथ मगरिब और ईशा की नमाज अदा करेंगे। हुज्जाज किराम रमीय जमरात के लिए कंकरियां भी इकट्ठा करेंगे। वो मुजदलफा में खुले आसमान के नीचे रात गुजारेंगे। इसके बाद वो कल सुबह मीना वापस पहुंचेंगे, जहां कुर्बानी का फरीजा अंजाम देंगे और रमीय जमरात करेंगे। इस साल 175,000 से ज्यादा भारतीय हुज्जाज कराम फरीज हज अदा कर रहे हैं। भारतीय महकमे मौसमियात IMD ने कल मध्य प्रदेश, उत्तर प्रदेश और विदर्भ में शदीद से बहुत शदीद गर्मी के लिए रेड अलर्ट जारी किया है। मौसमियात के महकमे ने दिल्ली, हरियाणा, चंडीगढ़, पंजाब, राजस्थान, छत्तीसगढ़, साहली आंध्र प्रदेश, हिमाचल प्रदेश, जम्मू और कश्मीर, लद्दाख, झारखंड, उड़ीसा, तेलंगाना और उत्तराखंड में आइंदा 2 से 3 रोज के दौरान गर्मी में तेजी आने की भी पेशगोई की है। भारत ने चीन और पाकिस्तान के मुश्तरका बयान में जम्मू कश्मीर के मरकज के जेर इंतजाम इलाके से मुतालिक बेबुनियाद हवालों को वाज़ेह तौर पर मुस्तरद कर दिया है। इन बेबुनियाद हवालों से मुतालिक मीडिया के सवालों का जवाब देते हुए वजारत खारजा के तर्जुमान रणधीर जायसवाल ने कहा कि मुतालिका फरीकैन के लिए भारत का मौकिफ कतई, वाजह और अच्छी तरह जाना पहचाना है। उन्होंने कहा कि मरकज के जेर इंतजाम इलाके जम्मू कश्मीर और लद्दाख भारत के अटूट हिस्से थे, हैं और हमेशा रहेंगे। तर्जुमान ने कहा कि सूरत हाल पर तबसरा करने का किसी भी दूसरे मुल्क को कोई हक नहीं है। आज वियतनाम के दनांग में 23 साल तक की उम्र की कुश्ती चैंपियनशिप में भारतीय कुश्ती खिलाड़ियों ने अपनी शानदार कारकर्दगी का सिलसिला बरकरार रखा और मर्दों के फ्री स्टाइल जुमरे में सोने के 2, चांदी के 2 और कांसे का 1 तमगा जीता। 65 किलोग्राम जुमरे में मोहित कुमार ने किर्गिस्तान के खिलाड़ी को 12-4 से हराकर सोने का तमगा जीता। 79 किलोग्राम के जुमरे में चंद्रमोहन ने भी कजाकिस्तान के कुश्ती खिलाड़ी के साथ एक सनसनीखेज मुकाबले में उसे 7-6 से शिकस्त दी। इस दौरान 92 किलोग्राम के जुमरे में पुनीत कुमार ने चांदी का तमगा जीता। 125 किलोग्राम के जुमरे में भी भारत को चांदी का तमगा मिला। बैडमिंटन में आज ओलंपिक में 2 बार तमगा हासिल करने वाली पीवी सिंधु और भारतीय मर्दों की डबल की जोड़ी सत्विक साईराज, रांकी रेड्डी और चिराग शेट्टी सिंगापुर ओपन के 16वें राउंड में पहुंच गए हैं। खवातीन के सिंगल्स मुकाबले में सिंधु ने इंडोनेशिया की पुत्री कुसुमा वारदानी को 21-17 और 21-18 से हराकर टूर्नामेंट के 2 राउंड में पहुंच गई हैं। आखिर में खास खबरें एक बार और। मरकज ने दरअंदाजी और दिगर वजूहात के बायस होने वाली आबादियाती तब्दीली के चैलेंजों पर तवज्जो मरकूज करने के लिए एक आला सतही कमेटी तश्कील दी है। वजीर दाखिला अमित शाह ने कहा है कि एंटी ड्रोन निजाम 6 महीने के अंदर अंदर नसब कर दिए जाएंगे। क्वाड मुल्कों ने भारत बहुलकाहिल समंदरी निगरानी ताउन का आगाज किया है। उन्होंने हर तरह की दहशतगर्दी की मजम्मत की है। हुकूमत ने प्याज की कम अज कम यकीनी खरीदारी की कीमत MAPP को 1,270 रुपये फी क्विंटल से बढ़ाकर 1,580 रुपये फी क्विंटल कर दिया है। इसके साथ ही खबरों का ये बुलेटिन खत्म हुआ।